सुनिरहेको छु यिन आमार जन्म जग्गा गई दे अशोक चकमा ते आरो इक नेत्री चकमा गे गे छिबी ओलो दे मन मुरो सोरागाङ गीत तो इक सुनिबुङ